षडक्षरमित उपददाति षट्छन्दागस्य षट्षडक्षरा बृहति बृहति खलु वै छन्दागुंसिस्वाराच्यमानसे जगधीस्वाराच्यैतैता उपदीयन्ते भजवो वै बृहति भजवो वा एतदक्ष्ण्यस्त